0: कुछ उनकी सुने, कुछ अपनी कहें। आइए दीवान खाना में चलें।
1: ये है आपका अपना प्रोग्राम दीवान खाना। आपके मेजबान हैं खलील शिराजी, वसीमा आबिद और खदीजा शाह।
0: प्रोग्राम दीवान खाना में तमाम सामईन को आदाब। खलील साहब, आज आपको एक नई बात सुनाऊं?
1: जी जरूर बताएं।
0: आपको सुन के हैरत होगी और मुझे भी पहले पहल बहुत हैरत होती थी कि जापान में लोग गर्मियों में झिंगरों की आवाज से लुत्फंदोज होते हैं।
1: कौन सा झिंगर? वही जो हमारे यहाँ रात को घरों के अंदर शोर करता है, किताबों और कपड़ों को चाट जाता है, वही?
0: किताबों का दुश्मन बरे वो भी झिंगर की एक किस्म है, लेकिन आज बुनियादी तौर पर हम जिसका जिक्र करेंगे उसे अंग्रेजी में सिकाडा और जापानी में सेमी कहते हैं। सेमी या जैमी, ये जो दरख्तों पर बैठता है, दरख्तों में घूमता फिरता है, अमूमन सुबह या फिर दोपहर के वक्त शोर मचाता है, चहचहाता है।
1: अच्छा, वो काला और शफाफ परों वाला सिकाडा?
2: जी वही, जापान का झिंगर। असल में जापानी लोग मौसमों के एहसास से न सिर्फ लुत्फंदोज होते हैं बल्कि उनकी कदर भी करते हैं।
0: जी बिल्कुल दुरुस्त कहा खदीजा। और जापानी लोगों का ख्याल है कि झिंगर की आवाज सुनने से उन्हें बदलते मौसमों का एहसास होता है।
2: हाँ, गर्मी आने का एहसास, और जब झिंगरों की आवाज बहुत ज्यादा आए तो इसका मतलब है कि असल गर्मियाँ शुरू हो गई है, और अमूमन ये जुलाई के आखिर से सुनाई देना शुरू हो जाती है।
1: अच्छा, तो जो झिंगर है वो गर्मी की आमद का नकारा है क्या?
2: जी बिल्कुल, झिंगरों ने नकारा बजा दिया है खलील साहब। और कहा जाता है कि जापान में कमोबेश 32 अकसाम के झिंगर पाए जाते हैं।
1: अच्छा चलें, तो आज आप उनका नाम ले लें, इस बहाने आपका इम्तिहान भी हो जाएगा।
2: अरे झिंगर नामा वसीमा ने शुरू किया था भाई, वही सुनाएंगी हमें।
0: हाँ जी हाँ जी, खलील साहब आपने झिंगर की इकसाम में दिलचस्पी ली, इसका बहुत शुक्रिया। और अभी खदीजा साहबा ने बताया कि जापान में कमोबेश कहा जाता है कि 32 इकसाम के झिंगर हैं। इन 32 इकसाम में से मैंने सिर्फ 6 के नाम बताने हैं, सारे नहीं बताने, क्योंकि कुल इकसाम का 96% हिस्सा उन टॉप 6 इकसाम पर मुश्तमिल है, और ये अकसाम मकामी जंगलात और मकामी इलाकों में पाए जाने वाले झिंगरों की नुमाइंदा अकसाम समझी जा सकती हैं।
1: जापान के अंदर?
0: जापान
2: जी
0: के अंदर।
2: अच्छा, इनमें जो है अबरा जेमी झिंगर की तादाद जापान में झिंगरों की कुल आबादी का तकरीबन निसफ हिस्सा है। जेमी झिंगर जापान भर में पाया जाता है और रोजमर्रा जिंदगी में कमोबेश हर एक से इसका वास्ता पड़ता है, तो आइए इसकी आवाज सुनते हैं।
0: जी ये था अबरा जैमी। तो बाकी इकसाम है नीनी जैमी झिंगर, हिगुराशी जैमी झिंगर, सुकुसुकुबोशी जैमी झिंगर। खदीजा सही बोला मैंने?
2: हाँ मेरे ख्याल में।
0: और कुमा जैमी झिंगर, और फिर मिनमिन जैमी झिंगर।
2: मिनमिन ही है ना।
1: अच्छा चलें, इसी बहाने आपकी याददाश्त का इम्तिहान हो गया।
2: अच्छा वसीमा, ये जो अभी आपने मिन मिन जेमी जिंगर कहा, इसकी आवाज़ बहुत ज़्यादा आने का मतलब होता है कि असल गर्मियाँ शुरू हो गई, और अमूमन ये जुलाई के आखिर से सुनाई देना शुरू होती हैं। और अब हम मिन मिन जेमी जिंगर की आवाज़ सुनेंगे।
1: हाँ, जब तक बारिशों का मौसम था तब इतनी गर्मी नहीं थी, अब जुलाई का तीसरा हफ्ता जब से शुरू हुआ है तो गर्मी उरूज पर है।
2: जी, और जो सुकुसुकुबोशी जेमी झिंगर है उसकी आवाज का मतलब समझा जाता है कि अब खिजा आने वाली है, यानी मौसम तब्दील होने वाला है।
0: अच्छा सामिन, सुकुसुकुबोशी जेमी झिंगर जो है जापान भर में अमूमन पाया जाता है सिवाय ओकिनावा के। ये शहरी इलाकों से लेकर नशेबी पहाड़ी इलाकों तक में आबाद है और दुनिया भर में अपनी बड़ी पेचीदा सी मौसीकी वाली चहचहाहट के लिए जाना जाता है, और अक्सर दिन के वक्त चहचहाता है। वो नहीं है जो झिंगर रात को तंग करता है, किताबें खाता है, वो नहीं है। अच्छा, ये कई अकसाम के जंगलात में पाया जा सकता है, बागात में पाया जा सकता है, और चेरी और पर्सीमन यानी जापानी फल के दरख्त पर भी ये आ जाता है। तो आइए इसकी भी आवाज़ सुने। अरे प्यारी सुहानी आवाज़ थी। वैसे खदीजा, बरे सगीर के झिंगरों की आवाज़ से कितने मुख्तलिफ आवाज़ है। हमारे यहाँ तो झिंगर ज़्यादातर ये दो किस्म की आवाज़ें निकालते हैं, اور دوسری ہے نا
2: لگتا ہے جاپانی زمین جھینگر کی آواز کا ترجمہ کر دیا آپ نے. اچھا ویسے وسیمہ آپ کی پرفارمنس ہم نے سن لی. خلیل صاحب آپ بھی اب جاپان میں مقیم ہیں تو ہمیں اب یہ سنائیے کہ یہاں کیا کچھ دیکھا اور کیسا پایا سب کچھ.
1: میں نے آپ کی جھینگر کہانی تو سن لی, اب جو داستان میں سنا رہا ہوں اس کا عنوان ہے جاپان جو میں نے دیکھا.
0: ارے واہ, اس سلسلے میں آج ہم کیا سن رہے ہیں؟
1: یہ قصہ ہے بجلی اور پانی کے کنیکشن کا.
2: یعنی کہ گھر لینے والا آپ کا مشن مکمل ہو گیا اور اب بجلی اور پانی کے کنیکشن کا مشن درپیش ہے آپ کو.
1: جی بالکل, ٹوکیو میں آخر کار کرائے کا ایک چھوٹا سا مکان ہی مل ہی گیا ہے. دل نے سکھ کا سانس لیا, لیکن اگلے ہی لمحے پراپرٹی ایجنٹ نے ایک ایسا جملہ کہا کہ سانس وہیں اٹک گئی.
0: وہ سکھ والی
1: بجلی اور پانی کے کنیکشن اس نے کہا کہ آپ نے خود لگوانے ہیں. اب سچ پوچھیں تو میرے پاؤں تلے سے زمین نکل گئی. وجہ یہ نہیں تھی کہ کنیکشن لگوانے تھے, وجہ یہ تھی کہ چند مہینے پہلے پاکستان میں بجلی کا کنیکشن لینے کا تجربہ ابھی تک حافظے پر ایسے سب تھا جیسے کسی سرکاری دفتر کے رجسٹر پر لگی مہر.
0: اب ایک اور مہر درپیش آ گئی.
1: بند آئے کھڑکی سے دوسری کھڑکی, پھر تیسرے کمرے, اور پھر جواب ملتا صاحب ابھی میٹنگ میں ہیں, اور آخر میں کسی نہ کسی فائل کو پہیے لگانے کی غیر اعلانیہ مگر معروف روایت,
2: جس روایت کا بیڑا غرق ہو.
1: اب سو میں دفتر میں بیٹھا یہی حساب لگا رہا تھا کہ جاپانی زبان بھی ابھی پوری طرح نہیں آتی, یہاں کس کس دفتر کے چکر لگاؤں گا, کس سے درخواست کروں گا, اور کس کو اپنی بے بسی سمجھاؤں گا.
2: سمجھ گئے. ویسے اس جگہ آپ کو کوئی اداس سا گانا گانا تھا.
1: میں سننے کی کوشش کر رہا تھا لیکن آفس میں تھا نا. اتنے میں ایک کولیگ نے پوچھ لیا کہ خیریت ہے؟ میں نے کہا کرائے کا گھر تو مل گیا ہے, اب بجلی اور پانی کے کنیکشن کا مسئلہ ہے. وہ مسکرائی اور کہنے لگی اس میں مسئلہ کیا ہے؟
0: ہائے مسکراہٹ کیسی تھی بھلا وہ مسکراہٹ,
1: میں اب کر کے نہیں دکھا سکتا. اچھا پھر انہوں نے مجھے سمجھایا کہ جاپان میں بجلی, گیس اور پانی جیسی سہولتیں مختلف کمپنیاں فراہم کرتی ہیں, بالکل اسی طرح جیسے پاکستان میں مختلف موبائل کمپنیاں موبائل کنیکشن دیتی ہیں. جس کمپنی کی سروس پسند آئے اسی سے کنیکشن لے لیجیے.
0: ارے واہ.
1: پھر انہوں نے دو کمپنیوں کے نام مجھے بتائے اور ان کے نرخ اور سہولتیں سمجھائیں اور بولی میں بھی یہی استعمال کرتی ہوں. تو میں نے کہا چلیے پھر میں بھی یہی لے لیتا ہوں.
0: اب تابعدار
1: بس, اور کوئی چارہ نہیں تھا. تو انہوں نے میرا فون لیا, کمپنی کی ویب سائٹ کھولی, میرا نام پتہ اور فون نمبر درج کیا, پھر پوچھا کس تاریخ اور کس وقت سے کنیکشن چاہیے. میں نے تاریخ اور وقت بتایا, انہوں نے اسکرین پر آخری بٹن دبایا, فون میری طرف بڑھایا اور بڑے اطمینان سے بولی ہو گیا.
2: ہو گیا بات ہے.
1: مجھے یقین نہیں آیا, میں نے دل میں کہا کہ شاید میرے ساتھ مذاق کر رہی ہیں یا پھر اصل امتحان اب شروع ہوگا, لیکن امتحان تو ختم ہو چکا تھا. جب میں نئے گھر میں داخل ہوا تو بجلی بھی موجود, پانی بھی موجود, نہ کسی دفتر کے چکر, نہ کسی بابو صاحب کی میز, نہ کسی فائل کی گرد جھاڑنی پڑی, نہ کسی فائل کو پہیے لگانے کی ضرورت پیش آئی.
0: ارے وہ مہر بھی نہیں.
1: مہر بھی نہیں. البتہ اس کے بعد ایک اور انکشاف ہوا, میں نے پاکستان سے لایا ہوا ایک برقی آلہ چلانا چاہا تو معلوم ہوا کہ جاپان کی جو بجلی ہے وہ بھی پاکستان سے مختلف ہے.
2: جی بندے بھی مختلف, بجلی بھی مختلف. ویسے شریف بجلی ہے یہاں کی,
1: انوسنٹ بجلی. یہاں بجلی 100 وولٹ کی ہے جبکہ پاکستان میں لگ بھگ 230 وولٹ ہم استعمال کرتے ہیں. یعنی اگر پاکستان سے کوئی برقی سامان ساتھ لے آئیں تو پہلے اس کی پلیٹ ضرور دیکھ لیجئے, ورنہ ہو سکتا ہے کہ مشین تو بچ جائے لیکن آپ کی امیدیں ضرور شارٹ سرکٹ ہو جائیں گی.
0: مسکرا کر
1: مسکرا کر. پھر پلگ بھی الگ,

0: السلام علیکم سامعین، این ایچ کے ورلڈ جاپان سے پروگرام پیش خدمت ہے، آئیے جاپانی بولیں۔ میں ہوں آپ کا میزبان محمد انور،
1: اور سامعین میں ہوں ہراش باغ۔ اس پروگرام کے ذریعے آپ جاپانی زبان کے دلچسپ اور کارآمد جملے سیکھ رہے ہیں۔
0: آج کا 21واں سبق اپنی موجودگی کا مقام بتانے سے متعلق ہے۔ پروگرام کے آخری حصے میں ہم جاپان کے کنوینئنس اسٹورز کے بارے میں بتائیں گے۔
1: تام اور میاں ہوکائیدو میں ہیں۔ آج وہاں کے ایک مقبول سیاحتی مقام سپورو گھنٹہ گھر میں کائتو سے ان کی ملاقات طے ہے۔ باہر چونکہ خاصی ٹھنڈ ہے، اس لیے وہ ٹاور کے اندر انتظار کر رہی ہیں۔ اس دوران تام کو کائتو کا فون آتا ہے۔
0: تو آئیے سبق نمبر 21 کا مکالمہ سنتے ہیں۔
2: もしもし、タムさん、今どこにいるの？
3: 時計台の中にいます。
2: え、中？じゃあ僕もすぐそっちに行くね。
3: わかりました。あ、カイト、こっちこっち。
4: ごめん、遅くなって。
0: अब हम इस मकालमे की वजाहत करते हैं।
1: काइटो टॉम को फोन करता है।
4: もしもし、タムさん。
0: हेलो टॉम सन,
4: इमा दोको नी इरुनो?
0: अभी आप कहाँ हैं?
1: टॉम जवाब देती है,
3: टोके दाई नो नाका नी इमास,
0: घंटा घर के अंदर हूँ।
1: काइटो कुछ हैरत से कहता है,
4: ए नाका?
0: अरे अंदर?
1: फिर वो टॉम से कहता है,
4: जा बुक मो सुगु सोच्ची नी इकुने?
0: तो फिर मैं भी फौरन उधर पहुँचता हूँ।
1: टॉम जवाबन कहती है,
3: वकारिमास्ता।
0: ठीक है।
1: कुछ देर में काइटो टावर के अंदर आता है और इधर उधर नजरें दौड़ाता है। میاں اسے دیکھ لیتی ہے اور اسے مخاطب کرتی ہے۔
3: آہ، کائتو۔
0: ارے کائتو،
3: کچھ کچھ،
0: ادھر ادھر۔
1: کائتو فوراً ان کے قریب پہنچتا ہے اور کہتا ہے،
4: گومین اسوک نتے،
0: معذرت مجھے دیر ہو گئی۔
1: چلیں اچھا ہوا انہوں نے جلد ایک دوسرے کو ڈھونڈ لیا۔
0: گھنٹہ گھر سفید رنگ کی دو منزلہ چوبی عمارت ہے۔ بڑی گھڑی اس کی سرخ چھت پر نصب ہے۔ یہ گھنٹہ گھر 1878 میں تعمیر کیا گیا تھا۔
1: تو آئیے آج کا مکالمہ ایک بار پھر سنتے ہیں۔
2: もしもし、タムさん、今どこにいるの？
3: 時計台の中にいます。
2: え、中？じゃあ僕もすぐそっちに行くね。
3: わかりました。あ、カイト、こっちこっち。
4: ごめん、遅くなって。
1: آج کے سبق کا کلیدی جملہ ہے، گھنٹہ گھر کے اندر ہوں۔
3: ٹوکے دائی نو ناکا نی ایمس،
1: اگر آپ اسے یاد کر لیں تو اسے استعمال کرتے ہوئے اپنی موجودگی کا مقام بتا سکتے ہیں۔
0: ٹوکے دائی کے معنی ہے گھنٹہ گھر، اور ناکا یعنی اندر۔ چنانچہ ٹوکے دائی نو ناکا کا مطلب ہوا گھنٹہ گھر کے اندر۔ نی مقام کے ساتھ استعمال ہونے والا حرف جار ہے، اور ایمس فعل ایرو یعنی موجود ہونا کی مس شکل ہے۔ آج کا نقطہ، اپنی یا کسی اور کی کہیں موجودگی بتانے کے لیے فعل ایمس استعمال کیا جاتا ہے۔
1: گزشتہ سبق میں اسی معنی میں فعل اریماس استعمال کیا گیا تھا، تو ایمس اس سے کس طرح مختلف ہے؟
0: ایمس بنیادی طور پر انسانوں یا دیگر جانداروں کے لیے استعمال کیا جاتا ہے، جبکہ بے جان اشیاء کی موجودگی ظاہر کرنے کے لیے فعل اریماس استعمال ہوتا ہے۔
1: اچھا، جاندار اور بے جان کا فرق، ٹھیک ہے میں سمجھ گئی۔
0: کسی کو اپنی موجودگی کا مقام بتانے کے لیے اس جگہ کے نام کے بعد حرف جار نی لگائیں، اور آخر میں فعل ایمس۔ مزید وضاحت کے لیے کسی مشہور مقام کا حوالہ دینا بہتر ہوگا، جیسا کہ آج کے کلیدی جملے میں ہے، توکے دائی نو ناکا نی ایمس، یعنی گھنٹہ گھر کے اندر ہوں۔ اس جملے میں الفاظ کی ترتیب یوں ہوگی، پہلے مشہور مقام کا نام، پھر حرف جار نو، پھر مشہور مقام کے حوالے سے اپنی جگہ، مثلا اندر، سامنے، دائیں بائیں وغیرہ، اور آخر میں نی ایمس۔
1: کلیدی جملے میں مشہور مقام توکے دائی یعنی گھنٹہ گھر، اور اس کے حوالے سے اپنی جگہ ناکا یعنی اندر، ٹھیک ہے نا؟
0: جی بالکل ٹھیک۔
1: تو سامعین اب سنیے اور دہرائیے۔
5: ٹوکے دائی نو ناکا نی ایمس، ٹوکے دائی نو ناکا نی ایمس۔
1: جی سامعین، یقیناً آپ نے عمدگی سے دہرا لیا ہوگا۔
0: اور اب فون پر ہونے والا ایک مکالمہ سنیے۔ ایک شخص مخاطب کو اپنی موجودگی کے مقام کے بارے میں بتا رہا ہے۔
6: 今どこにいますか？改札の前にいます。
0: और अब मकान में की तशरी
6: इमा दो को नहीं मस्का
1: अभी आप कहाँ हैं
0: इमा के मायने हैं अभी या इस वक्त और दो को नहीं मस्का यानी कहाँ हैं लफ्ज दो को यानी कहाँ आप पहले सीख चुके हैं
6: काइसत्स नो माय नहीं मस
1: टिकट गेट के सामने हूँ
0: काइसत्स रेलवे स्टेशन के टिकट गेट को कहते हैं और माय यानी सामने चुनांचे काइसत्स नो माय नहीं का मतलब हुआ टिकट गेट के सामने
1: अब सुनिए और दोहराइए
5: 今どこにいますか？改札の前にいます。改札の前にいます。
0: अब कुछ और मकामात के साथ मशक करते हैं। फर्ज करें आप किसी कन्वीनियंस स्टोर के अंदर हैं, तो ये बात आप दूसरे शख्स को किस तरह बताएंगे? कन्वीनियंस स्टोर को जापानी में कहते हैं
5: कोम्बिनी, कोम्बिनी।
0: और अंदर को नाका, तो सामीन कोशिश करें
3: कोम्बिनी नो नाका नी इमास, कोम्बिनी नो नाका नी इमास।
0: और अगर आप मालूमाती मरकज के बराबर में खड़े हैं तो ये बात किस तरह बताएंगे? मालूमाती मरकज की जापानी उसके अंग्रेजी मुतबादिल यानी इंफॉर्मेशन सेंटर की मुख्तसर शक्ल है
5: इंफॉर्मेशन, इंफॉर्मेशन।
0: और बराबर में को कहते हैं
5: योको, योको।
0: जी सामीन कोशिश करें
3: इंफॉर्मेशन नो योको नी इमास, इंफॉर्मेशन नो योको नी इमास।
1: जी सामीन, आपने यकीनन दुरुस्त जुमले बना लिए होंगे।
0: और अब इजाफी मालूमात का कॉर्नर। आज का जुमला ताम का जुमला है जो उसने फोन पर कायतो से कहा था, इसे इसी तरह याद कर लें।
3: वकारीमाश्ता,
0: वकारीमाश्ता के मायने है ठीक है या समझ गया। ये इस बात का इजहार है कि आप मुखातिब की बात अच्छी तरह समझ गए हैं।
1: अब इसे मुख्तलिफ अफराद की आवाज में सुनिए।
7: वकारीमाश्ता,
8: वकारीमाश्ता।
1: सामीन, अब आपकी बारी है, तो सुनिए और दोहराइए।
5: वकारीमाश्ता।
0: अब आज का मकालमा एक बार फिर सुनते हैं। उस हिस्से पर खुसूसी ध्यान दें जिसमें ताम अपनी मौजूदगी का मकाम बताती है।
2: もしもし, ताम-san, 今どこにいるの?
3: 時計台の中にいます。
2: え, 中? じゃあ僕もすぐそっちに行くね。
3: わかりました。 あ、 カイト、 こっちこっち。
4: ごめん、遅くなって。
9: ハルさんの知恵袋。
1: अब हारू सान की जंबील का कॉर्नर। आज का मौजू है जापान की कन्वीनियंस स्टोर्स।
0: इरा, जापान के कन्वीनियंस स्टोर्स के बारे में आपका क्या तासुर है?
1: ये वाकई कन्वीनियंट यानी बासहूलत हैं। इसलिए मैं इनसे अक्सर खरीदारी करती हूँ और कभी कभार तो किसी से मुलाकात के मकाम के तौर पर भी इस्तेमाल करती हूँ।
0: जी, कन्वीनियंस स्टोर्स जापान के हर इलाके में पाए जाते हैं और इन्हें ढूंढना भी काफी आसान होता है। ज्यादातर कन्वीनियंस स्टोर साल भर 24 घंटे खुले होते हैं। इनमें तैयार खाने, सैंडविच, मिठाइयों और मशरूबात से लेकर स्टेशनरी और मैगजीन तक यानी रोजमर्रा इस्तेमाल की वसी अकसाम की चीजें दस्तियाब होती हैं। बाज में तो शैम्पू, साबुन, कपड़े धोने का पाउडर, मोबाइल फोन की बैटरियाँ और जेर जामे और मोजे तक दस्तियाब होते हैं।
1: यानी इनमें रोजमर्रा जिंदगी की तमाम ही चीजें दस्तियाब होती हैं।
0: जी हाँ, तकरीबन तमाम ही चीजें। इनमें नस्ब एटीएम से रकम भी निकलवाई जा सकती है और यहाँ से इंटरनेट के जरिए खरीदे गए टिकट वगैरह भी वसूल किए जा सकते हैं। ये वाकई कन्वीनियंस यानी सहूलत के हामिल स्टोर्स हैं।